नमस्कार, आकाशवाणी गुवाहाटी महाबाहु समाचार सुन्न थर्क अधिकारीबाट। असम र मेघालय बीच चाँडै वाणिज्यिक वाहन चलाचल हुन्छ भनी दुवै राज्य सरकारले आशा प्रकाश गरेको छ। असम सरकारले मेघालयका मुख्यमन्त्री कनराड साङमा र उपमुख्यमन्त्री एस धरसँग फलदायक छलफल अनुसूचित गरेको छ र दुवै सरकारले नियमित जोगाजोग रक्षा गरिरहेका छन्। सीमान्त उन्नयन मन्त्री अतुल बराले हिजो खानापाडामा मोटर परिवहन सम्मिलित मञ्चसँग एउटा बैठकमा अंशग्रहण गरेपछि यो कुरो प्रकाश गर्नुभएको हो। उहाँ भन्नुहुन्छ कि जोराबाटमा गएर परिस्थिति बुझ्नु भएको छ र उहाँ अति चाँडै परिस्थिति स्वाभाविक हुनेछ। उता मेघालयको खासी टुरिस्ट ट्याक्सी एसोसिएसनले सामूहिक तरिकाले यो प्रतिवादी कार्यसूची फिर्ता लिएका छन्। अहिलेदेखिबाट सिलङमा असमका वाहन प्रवेशको क्षेत्रमा चालक संस्थाले कुनै बाधा दिने छैन भनी प्रकाश गर्नुभएको छ। आउँदो 10 सेप्टेम्बरमा मेघालय सरकारको आयुक्त सचिव पर्यायमा दोस्रो पटक बैठक अनुष्ठित हुनेछ। चालक संस्थाले प्रकाश गरेअनुसार एकांश असाधु मानसिकताका मानिसले यो कार्यमा जडित भए तापनि मेघालयको शान्तिप्रिय जनताले कुनै कारणमा छिमेकी राज्यसँग अशान्तिको वातावरण सृष्टि गर्न खोज्ने छैन भनी उहाँहरूले भन्नुभएको छ। हिजो मेघालय सरकारसँग भएको बैठकपछि ट्याक्सी चालक संस्थाका उपदेष्टाले यो विषय उल्लेख गरी असमका वाहन चालकहरूलाई उनीहरूसँग बुझाबुझी र मिलाप्रीतिले काम गर्नलाई आह्वान गरेका छन्। मेघालयका मुख्यमन्त्री कनराड साङमाले ट्याक्सी चालक संस्थाको यो सिद्धान्तलाई स्वागत गर्नुभएको छ। उनीहरूसँग फलप्रसू छलफलमा अंशग्रहण गरेको लागि उपमुख्यमन्त्री एस धरलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उहाँ साथै यो प्रक्रिया सफल पार्नमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ कि असमसँग वाहनको यातायात सुचल गर्न सबै संस्थाले लिनेछ र पर्यटकहरूको सुरक्षाको विषयमा विशेष ध्यान दिइनेछ। उल्लेखयोग्य कि यो विषयको सन्दर्भमा शनिबार मेघालय र असम सरकारको बीच कैनाधारामा अनुसूचित बैठकमा 14 गुरुत्वपूर्ण सिद्धान्त लिएको थियो। त्यसपछि असमको केप चालक संस्थाले चोराबाटमा गरेको धर्मघट कार्यक्रम सामूहिक तरिकाले फिर्ता लिए पनि राज्य दुवै बीच यातायात स्वाभाविक भएको थिएन। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो नयाँ दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहलाई भेट गरी असमको हालैको बाढी परिस्थिति र पुनर्संस्थापन प्रक्रियाको स्थिति सम्पर्कमा विशेष रूपमा छलफल गर्नुहुन्छ। श्री शाहले मुख्यमन्त्रीबाट जम्मै विषयको जानकारी लिएर परिस्थिति स्वाभाविक गर्नको लागि परामर्श दिनुको साथै केन्द्रीय सरकारले सबै खालको सहयोग अघि सार्ने आश्वासन दिनुहुन्छ। यो बैठकको पछि मुख्यमन्त्रीले भन्नुभयो कि राज्यको बाढी परिस्थितिमा केन्द्रीय गृहमन्त्रीले निरन्तर राज्य सरकारसँग जोगाजोग रक्षा गर्नुका साथै परिस्थिति निरीक्षण गरिरहनु भएको छ। मुख्यमन्त्रीले श्री शाहलाई उहाँको समर्थन र आन्तरिक सहयोगिताको लागि धन्यवाद ज्ञापन गर्नुहुन्छ। श्रोताहरूले समाचार सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। सीमा सम्पर्कीय गुरुत्वपूर्ण विषय छलफलको लागि राष्ट्रिय सुरक्षा उपदेष्टा अजित डोभाल आज चीन जानुहुनेछ। चीनमा उहाँले मुलुकका विदेश मन्त्री वाङ यीसँग विशेष प्रतिनिधि पर्यायको बैठकमा अंशग्रहण गर्ने कुरो छ। देशसँग रहेको 3488 किलोमिटर सीमान्तलाई लिएर चलेको विवाद सन्दर्भमा यो हुनेछ 25 बैठक। गुवाहाटीको श्रीमन्त शङ्करदेव कला क्षेत्रको श्री श्री माधवदेव आन्तर्जातिक प्रेक्षगृहमा राज्यको कृषि सामग्रीको व्यावसायिक सुजोग सम्भावना शक्तिशालीकरण सन्दर्भमा आज एउटा राज्य पर्यायको कर्मशाला अनुसूचित भएको छ। यो कर्मशालामा कृषि मन्त्री पिजोज हाजरिकाले प्रगतिशील कृषक तथा उद्योगीहरूसँग मत विनिमय गर्नुभएको छ। 135 दुरान्ड काप भकुण्डो प्रतियोगितामा हिजो बेलुकी कलकत्ताको सल्ट लेक स्टेडियममा अनुसूचित फाइनल खेलमा इस्ट बेङ्गल एफसीले मोहन बगान सुपर जायन्ट्सलाई 4-1 व्यवधानमा पराजित गरी प्रतियोगितामा विजय हासिल गरेको छ। यो विजय भएकाले गर्दा इस्ट बेङ्गलले डुरान्ड कापमा 17 विजयी भएको मोहन बगानसँग समत

0: नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर, तदनुसार 733 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। स्टुडियोको घडीअनुसार समय अपराह्नको 3:21 र 13 सेकेन्ड भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी एकचोटि सम्पूर्ण श्रोताहरूमा स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रममा अब प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार सुन्नुहोस् थर्क अधिकारीबाट। सोनितपुर जिल्लाको तेजपुर, ढेकियाजुली, ठेलामारा, चारद्वार र नदुवार राजचक्रमा रिक्त भएका 43 वटा गाउँ प्रधान पदको लागि आवेदन खोजिएको छ। तनखा महिनामारी 14,000 रुपियाँ, प्रार्थी 10 कक्ष उत्तीर्ण हुनुपर्दछ र प्रार्थीको उमेर 30 वर्षदेखि 65 वर्षभित्र हुनुपर्दछ। प्रार्थीको संश्लिष्ट चक्र स्थावर सम्पत्ति रहेको हुनुपर्दछ। सम्पूर्ण तथ्यको लागि प्रार्थीले sonitpur.gov.in यो वेबसाइट हेर्न सक्नुहुनेछ। इच्छुक प्रार्थीले निर्दिष्ट प्रमाणपत्र पूर्ति गरी प्रयोजनीय नथिपत्रसँग आउँदो 15 सेप्टेम्बरमा बेलुकी 5 बजेभित्रमा सोनितपुर जिल्लाको आयुक्तको कार्यालयको कानुनगो शाखामा जम्मा दिनुपर्नेछ। एयरपोर्ट अथोरिटी अफ इन्डिया नामको सङ्गठनमा रिक्त भएका 389 वटा पदको लागि आवेदन खोजिएको छ। म्यानेजर 260 वटा, तनखा महिनामा 60,000 रुपियाँदेखि बढ 180,000सम्म, प्रार्थीको उमेर 32 वर्षभित्र हुनुपर्दछ। जुनियर एक्जिक्युटिभ पदको सङ्ख्या 129 वटा, तनखा निरिक महिनामा 40,000देखि बढ 140,000सम्म, प्रार्थीको उमेर 27 वर्षभित्र हुनुपर्दछ। पद अनुसार प्रयोजनीय शिक्षागत योग्यता र अन्यान्य तथ्य जान्नको लागि साथै आवेदनको लागि वेबसाइट भयो www.aai.aero। आवेदनको अन्तिम मिति 7 सेप्टेम्बर तोकिएको छ। असम लोकसेवा आयोगले 137 वटा भेटेनरी अफिसर, ब्लक भेटेनरी अफिसर पदको लागि आवेदन खोजेको छ। प्रार्थी एनिमल हस्बेन्डरी एन्ड भेटेनरी साइन्स विषयमा डिग्री भएको हुनुपर्दछ। तनखा महिनामारी 30,000 रुपियाँदेखि 110,000 रुपियाँसम्म, साथै 12,700 रुपियाँ ग्रेड पे रहनेछ र अन्यान्य बोनस पनि रहनेछ। प्रार्थीको उमेर 21 वर्षदेखि 38 वर्षभित्र हुनुपर्दछ। सम्पूर्ण तथ्य र आवेदनको लागि वेबसाइट भयो animalhusbandry.gov.assam.gov.in। आवेदनको अन्तिम मिति 8 सेप्टेम्बर तोकिएको छ। सुन्दै हुन्छु, रोजगार समाचार पुरा भयो। श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। कार्यक्रममा अब प्रस्तुत छ वार्ताको कार्यक्रम। राष्ट्र निर्माणमा महिलाको भूमिका शीर्षकमा सुन्नुहोस् एक वार्ता। वार्ताकार हुनुहुन्छ इन्दु प्रभा देवी।
1: राष्ट्र निर्माणमा महिलाहरूको भूमिका। कुनै पनि देश वा राष्ट्र 2, 4 अथवा 10, 12 वर्षमा निर्माण हुँदैन। राष्ट्र निर्माणका निम्ति सहस्र वर्ष लाग्न सक्छ। नेता र नागरिकहरूको निरन्तर प्रयासले राष्ट्र निर्माण सम्भव हुन्छ। एक विशेष प्रकारको राष्ट्रिय मानसिकता, प्रवृत्ति र चरित्र निर्माणपछि मात्र एउटा सुन्दर, प्रगतिशील राष्ट्रको निर्माणतिर लाग्न सकिन्छ।

निर्माणात्मक यी तत्त्वहरूको अभावसहित बनिएको राष्ट्रले विकासको होइन त्यसको विपरीत बाटो लिन्छ। नारी पुरुषका अर्धाङ्गिनी हुन्, संसार रथका एउटा पाङ्रो हुन्। एउटा घरलाई, समाजलाई, देश वा राष्ट्रलाई गति प्रदान गर्न नारीको उत्ति नै प्रयोजन पर्छ जति पुरुषको हुन्छ। अझ बरु नारीको भूमिका बढी नै हुन्छ। स्वामी विवेकानन्दले भनेका थिए, मलाई एउटी राम्री आमा दिनुहोस्, म तपाईँलाई एउटा राम्रो नागरिक दिनेछु। मातृरूपी नारीले एउटा परिवार बनाउँछन्, घर बनाउँछन्, समाज वा राष्ट्र बनाउँछन्। नर हुँदै घर हुँदैन, नारी पनि हुँदा मात्र घर प्रकृत अर्थमा घर हुन्छ। तर त्यहाँ एउटा शर्त के रहेको हुन्छ भने ती नारी शिक्षिता हुनुपऱ्यो, मानसिक र शारीरिक रूपमा स्वस्थ हुनुपऱ्यो। शिक्षिता नारीको भूमिका घरमा पुरुषको भन्दा बढी हुन्छ। जवाहरलाल नेहरूले स्त्री शिक्षामाथि गुरुत्व दिँदै भनेका थिए, एउटा केटालाई शिक्षा दिनु भनेको एकजना पुरुषलाई शिक्षित गर्नु हो, तर एउटी केटीलाई शिक्षा दिनु भनेको एउटा परिवार नै शिक्षित गराउनु हो। शिक्षित नारी र पुरुषको सत् प्रयासमा एउटा परिवार बनिन्छ, परिवारबाट समाज र समाजबाट देशको निर्माण हुन्छ। नारी केवल जन्मदात्री होइनन्, सन्तानका प्रथम शिक्षिका पनि हुन्। शिक्षाको बिउ रोप्ने ठाउँ घर नै हो। आमाले दिएको शिक्षा र प्रेरणाले एउटा शिशुले पछि गएर आफ्नो जीवनमा फूल फुलाउन सक्छ, समाजको निम्ति, देशको निम्ति आफ्ना सत्कर्मका बिउहरू रोप्न सक्छ। छोरीलाई पढाउने, बाल विवाह रोक्ने, चलिआएका कुसंस्कार र अन्धविश्वासबाट सन्तानलाई मुक्त गराउने, स्वास्थ्य रक्षाप्रति सचेत गराउने आदि अनेक सकारात्मक कर्महरू मातृले गर्न सक्छन्। यही कुराको उपलब्धि गरेरै स्वामी विवेकानन्द, महात्मा गान्धी, जवाहरलाल नेहरू, रविन्द्रनाथ ठाकुर, राजा राममोहन राय, राधाकृष्णन, दयानन्द सरस्वती, रामकृष्ण परमहंस आदि विद्वान व्यक्तिहरूले नारी शिक्षामाथि गुरुत्व प्रदान गरेका थिए। राष्ट्र निर्माणको निम्ति चाहिने पहिले उल्लेख गरेका निर्माणात्मक गुणहरूका अधिकारी बनेर नारीहरूले देश निर्माणमा सहयोग पुर्याउन सक्छन्। पुरुषलाई पनि ती गुणहरूको महत्त्व सम्झाउन सक्छन्। समाजको निम्ति त्यागको भावना, नैतिक चिन्तन, हिंसाको होइन सम्प्रीतिको चाहना, देशप्रति निष्ठापूर्ण उत्सर्ग आदि अनेक गुणहरू जबसम्म नेतामा, नागरिकमा हुँदैनन्, तबसम्म सुन्दर राष्ट्रको कल्पना गर्नु नै वृथा हो। यी गुणहरूसहित नारी आफै नेत्री हुन सक्छन् अथवा यस्ता गुणरहित नेताहरूलाई सचेत गराउन सक्छन्, नेताको गद्दीबाट हटाउन सक्छन्। नारीले के गर्न सक्दैनन्? घुसखोर दुर्नीति परायण पतिलाई नैतिक निष्ठावान व्यक्ति बनाउन सक्छन्। उनीहरूमा स्वार्थ त्यागको भावना भरिदिन सक्छन्। बाहिरको परिवेशले बिगाड्न नसक्ने गरी सन्तानलाई स्वस्थ मानसिक चिन्तनको परिधिभित्र राख्न सक्छन्। हिंसामा कुदेका दाजुभाइलाई दिदी बहिनीले रोक्न सक्छन्। योगात्मक सोचहरू दिएर उनीहरूको चरित्र निर्माण गराउन सक्छन्। अर्ती दिन, बाटो देखाउन, अनैतिक कुराहरूको प्रतिवाद गर्न तर नारी पहिले आफू सत् हुनुपर्यो, निस्वार्थ हुनुपर्यो, गुणी हुनुपर्यो। आफ्ना गुणहरूले अन्य जनलाई अभिप्रेरित गर्न सक्छन्। नारीले संस्कृति र ऐतिह्यको अग्रगतिका निर्णायक हुन् नारीहरू, किनभने नारीले नै भविष्यका पिँढीलाई रूप दिन्छन्, बाटो देखाउँछन्। नारीको स्थान अवहेलित भएमा राष्ट्र अघि बढ्दैन। भारतकी प्रथम महिला राष्ट्रदूत विजय लक्ष्मी पण्डितले भनेकी थिइन्, देयर क्यान बी नो सिभिलाइजेसन इन हुइच मेन एन्ड वुमेन आर नट इक्वेल पार्टनर्स एन्ड देयर क्यान बी नो फ्रिडम अनलेस मेन एन्ड वुमेन मार्च फरवर्ड टुगेदर एन्ड एचिभ इट। नारी र पुरुष सँगसँगै मिलेर समाज सुधारका धेरै कामहरू गर्न सक्छन्। केवल पुरुषले गर्न नसकेका कामहरू महिला वर्गद्वारा सम्भव हुन सक्छ। महिला समिति, आत्मसहायक गुट, बेसरकारी विभिन्न संस्था आदि गठन गरी समाजको निम्ति, जनहितको निम्ति गाउँ गाउँका, सहर सहरका महिलाहरू जागरूक भई निस्किए समाजका अनेकौँ समस्याहरूको समाधान सरल हुने थियो र धेरै ठाउँमा यस्तो भएको पनि छ। नेतृत्व दिन सक्ने महिलाहरूले घरका चार भित्तामा नथुनिएर जनताको निम्ति निस्कनु हो भने नारीले सपेटी पारेर राखेको घर जस्तै समाज पनि सपेटी हुने थियो, श्रृङ्खलित हुने थियो। हिजो आज नारीहरू निस्किएका पनि छन् यसरी समाजलाई श्रृङ्खलित पार्न। इतिहास हेर्नु हो भने देखिन्छ, भारतका नारीहरू आफ्नो ज्ञान, योग्यता, दक्षताले

0: समाजमा राजनीतिमा सम्मानीय स्थान ओगट्न सक्षम भएका छन्। वैदिक युगदेखि लिएर अहिलेसम्म अनेकौं नारीहरूले समाजलाई राष्ट्रलाई विभिन्न क्षेत्रमा आआफ्ना पाराले सहयोग पुर्याउँदै आएका छन्। लोपामुद्रा, विश्ववारा, ऋषि इन्द्राणी, गार्गी, मैत्रेयी, सीता, कुन्ती, खना, लीलावती, मीराबाई, झाँसीकी रानी लक्ष्मीबाई, जयमती, कनकलता, इन्दिरा गान्धी, विजयलक्ष्मी पण्डित, मादर टेरेसा, कल्पना चावला आदि आदि अनेक नारीहरूले समाजलाई विभिन्न क्षेत्रमा ज्ञान दिएका छन्, बाटो देखाएका छन्। नर्मदा बचाओ अभियानमा मेधा पाटकरले लिएको भूमिका कसलाई थाहा छैन। वृहत जलविद्युत प्रकल्पबाट परिवेश संरक्षण गर्नुको साथै आदिवासी जनजातिहरूको घर घडेरीको व्यवस्था आदि पनि भएको छ। ज्ञानपीठ पुरस्कार प्रापक प्रख्यात लेखिका महाश्वेता देवीले पश्चिम बङ्ग र बिहारका साउताल, मुन्डा आदि जनगोष्ठीलाई स्वावलम्बिताको शिक्षा दिएको कुरा पनि यहाँ उल्लेख गर्न सकिन्छ। एउटा समयमा असममा चन्द्रप्रभा शैक्यानीले कुसंस्कारबाट समाजलाई, नारीलाई मुक्त गराउन कतिसम्म सङ्घर्ष गरेकी थिइन्। प्रख्यात असमिया साहित्यिक निरुपमा बरगुहाईको अभियात्री उपन्यास त्यसको सार्थक दलिल हो। नागाल्यान्ड, मणिपुरतिर महिलाहरूले सङ्घबद्ध भएर मादक द्रव्य रूपी विषलाई समाजबाट निर्मूल पार्ने प्रयास गरिरहेका छन्। महिला संगठनहरूले एकत्रित भएर शोषण, दुर्नीति आदिको विरुद्धमा आवाज उठाएका खबरहरू हिजो आज सुलभ भएका छन् र यो समाजको, राष्ट्रको निम्ति अत्यन्त राम्रो कुरा हो। अमेरिकाको कुख्यात दास प्रथा हटाउन पुरुष सँगसँगै नारीहरू पनि उत्तिनै जोसले निस्केर आएका थिए। 1838 सनमा अमेरिकाको दक्षिण अञ्चलका प्रतापी परिवारका दुई दिदी बहिनी सारा ग्रिम र एन्जेलिना ग्रिमले नारी शोषण र दास प्रथाको विरुद्धमा विद्रोहिनीको भूमिका लिएका थिए। उनीहरूपछि अन्य महिला पनि त्यो कुप्रथाको विरुद्धमा बोल्न निस्किए र बिस्तारै एउटा समयमा त्यो प्रथा समाजबाट हट्यो पनि। नारीहरूले चाहे भने समाजबाट दहेज लिने दिने प्रथा हटाउन सक्छन्, बिग्रदै आएको परिवेशलाई संरक्षण गर्न सक्छन्। अशिक्षित साधारण नारीहरूलाई साक्षर बनाउन, आत्मविश्वास र आत्मसम्मानको भावना भरिदिन सक्छन्। लङ्कामा गएर रावण हुनेहरूलाई राम तत्त्व, शिव तत्त्व सिकाउन सक्छन्। बढ्दै आएको हिंसात्मक परिवेशलाई स्वस्थ, सुन्दर बनाउन सहयोग गर्न सक्छन्। यो बाटो हुन त त्यति सजिलो छैन, तर नारीमा सङ्कट झेल्न सक्ने साहस, मनोबल पनि प्रशस्त हुन्छ। महिषासुर मर्दिनी देवी दुर्गाका रूप हुन् नारी। आफूभित्रको शक्तिलाई चिनेर त्यो शक्ति परहितमा लगाउनु हो भने प्रत्येक नारी नै देवी दुर्गा हुनेछन्। सरस्वती र लक्ष्मी झै नारी ज्ञान र अर्थका भण्डार हुन सक्छन्, नारी मार्गदर्शक हुन सक्छन्। राष्ट्र निर्माणको प्रक्रिया सुरु हुन्छ व्यक्तिदेखि, घरदेखि। घरहरू ठिक रहे समाज ठिक रहन्छ, समाज ठिक भए देश ठिक हुन्छ। व्यक्तिदेखि राष्ट्रसम्मको यो निर्माण प्रक्रियामा नारी भित्री रूपले जडित रहेका हुन्छन्। स्वर्गभन्दा पनि गरियसी जननी रूपी मातृद्वारा नै साँचो भन्नु हो भने जन्मभूमि पनि गरियसी बन्दछ।
1: श्रोताहरूले यति दिनसम्म राष्ट्र निर्माणमा महिलाको भूमिका शीर्षकमा सुन्नुभयो एक पूर्व प्रचारित वार्ता। वार्ताकार हुनुहुन्थ्यो इन्दु प्रभा देवी। यसका साथै आजको हाम्रो वार्ताको कार्यक्रम यहीँ समाप्त हुन्छ। श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रचारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। कार्यक्रमको अन्तिम चरणमा श्रोताहरूलाई मनोरञ्जन गराउनेछु केही गीत सुनाएर। पहिलो कोसेली सिकार्नुहोस् रीता उपाध्यायको आवाजमा।

दुर्गा खरालले गाएको यस गीतका साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम यहीँ समाप्त हुन्छ। आकाशवाणी गुवाहाटी महाबाहु, समय अपराह्नको 3:45 हुन आँटिसकेको छ। भोलि 3:15 समाचारपछि नै अरू विविध रोचकको श्री लिएर म उपस्थित हुने नै छु। तबसम्मको लागि आजलाई भने थर्क अधिकारीलाई आज्ञा दिनुहोस्। नमस्कार।